0: روشنی جو قافلو منزل طرف گامزن مظہر اسکول سسٹم مہراب پور شاندار تدریسی عمارت پروفیسر قربان علی میمن اکیڈمک بلاک جو انعقاد محنتی مشاق تجربے کار تدریسی عملو سرسبز باغیچو بائک کار پارکنگ بہترین فرنیچر شاندار کمپیوٹر فزکس کیمسٹری بایولوجی جو لیبارٹریوں آڈیو ویژول لیکچر سسٹم کی سہولت کیمسٹری فزکس بایولوجی ریاضی انگلش تے خصوصی توجہ انٹری ٹیسٹ ذریعے میڈیکل انجینئرنگ میں قابل تحسین نتیجہ راندن جو میدان اتے منعقد مقابلہ تحریر تقریر ذہنی آزمائش جا مقابلہ پہنجے اکھن جے نور نیانن پیارن پٹن جے مناسب تعلیم تربیت لائے اجوی مظہر اسکول سسٹم مہراب پور جی وزٹ کریو ودیک رابطے لائے ڈاکٹر الطاف حسین میمن مینیجنگ ڈائریکٹر مظہر اسکول سسٹم کانٹیکٹ نمبر 03000027234 نثار احمد میمن پرنسپل مظہر اسکول سسٹم مہراب پور کانٹیکٹ نمبر 3013865453
1: Finally, अब थोड़ा मी टाइम बनता है हाँ तो और क्या सारा दिन फंक्शन में बिजी रही हैं हम अब स्किन की केयर करें कल बारात पे भी जाना है तुम स्ट्रॉबेरी वाली वो भी सुपर वाइट की ऑब्वियसली मेरी फेवरेट है क्योंकि इससे ही मुझे कोरियन ग्लास स्किन मिलती है तुम कौन सी यूज करती हो
2: मैं सुपर वाइट की राइस क्रीम यूज करती हूँ जिसमें पाया जाने वाला कोजिक एसिड स्किन को हेल्दी रखता है एंड ग्लोइंग रखता है
1: मेरे फेस पे ऑयल बहुत होता है इसलिए फ्रेश स्किन के लिए सुपर वाइट ऑयल फ्री क्रीम
2: और मैं यूज करती हूँ सुपर वाइट टर्मरिक क्रीम जिसके यूज से मेरी रंगत रहती है गोरी एंड आई एम यूजिंग विटामिन सी क्रीम फॉर बेस्ट एंड ग्लोइंग क्लीन स्किन
1: अच्छा वेरिएंट सबके डिफरेंट लेकिन चॉइस सबकी है
3: सुपर वाइट हेल्पलाइन नंबर हैदराबाद रीजन 03702568321 और हेल्पलाइन नंबर सखई रीजन 03147754462
4: मेहरान आयरन स्टोर हालानी होलसेल डिपो अ नेम टू बी ट्रस्टेड
5: सरिया गार्डर टीयर एंगल चैनल पट्टी लोही दरवाजा सिल्वर जा चौंक सीमेंट रेती क्रेश आई रंग वगैरह बाजार का बार या दस्तयाब आहिन
4: हाँ ये चो मेहरान आयरन स्टोर नज़द बलोच पेट्रोल पंप नेशनल हाईवे हालानी
5: राब्ते लाए प्रोप्राइटर गुलाम नबी मुगल 03003204372 आई 02424601001
6: السلام علیکم ادا
7: وعلیکم السلام ادا چھو پریشان آئیں
6: ادا نو دکان کھولیو تم پر ہلے ہی نہ تو چھا کجے
7: ادا دکان جی مشوری کرائی تھئی
6: نہ ادا
4: یار اج کل شہرن توڑے گوٹھن میں جی میرا پر ایف ایم 94 ہی ہلے تھو مو پنجو دکان کھولیو تو ایف ایم میرا پر تے پبلسٹی کرائی کاروبار اڑو کامیاب ہو جو ایڈ بند کرانے تے دلی نہ تھی چوی
6: مجھے دکان جی بے ڈرندی
7: ہاں دا کاروباری اشتہارات عام اطلاع میلاد مجلس سالگرہ جی مبارک مطلب ہر قسم جی ایڈورٹائزنگ ہلندی آئے
6: ادا جلدی کر مکھے بونجی ایڈریس تبودا
4: آفیس جی میرا پر ایف ایم 94 نزد گرلس ڈگری کالیج حالانی روڈ میرا پر
7: رابطے لائے حاکم علی جسکانی
8: 03013992836
4: آئی محمد عمر گوری 03519 1557724
9: مہراب پور کے ہو تو آواز بھی مہراب پور کی ہے سنتے رہو جی ایف ایم 94

0: मेहराबपुर ऐं भरपासे जी अवाम लाइ खुशखबरी पेट्रोल जे खर्च मां जान छॾायो ऐं रोज़ जे खर्च खां बचो A1 ऑटोज़ पुराणी सिंध बैंक बिल्डिंग मेहराबपुर तां सुपर स्टार इलेक्ट्रिक बाइक खरीद करियो स्पेयर पार्ट्स ऐं माहिर मकेनिक जी सहूलियत पिण मौजूद आहे उन सां गॾु सिंध शादी हाल सां गॾोगॾु A1 ऑटोज़ थरी रोड मेहराबपुर में ब्रांच 2 ते मेट्रो इलेक्ट्रिक बाइक इलेक्ट्रिक रिक्शा पेट्रोल लोडर रिक्शा ऐं CNG रिक्शा पिण दस्तियाब आहिनि رابطے لائے ملک خوشی محمد 0302-3295-894 این فیس محمد پہیار 0300-311-8956 A1 آٹوز مہراپر نالو آہی اعتماد جو
1: السلام علیکم ادا
2: وعلیکم السلام ادا چھو پریشان آئی
1: ادا نو دکان کھولیو تم پر ہلے ہی نہ تو چھا کجے
2: ادا دکان جی مشوری کرائی تھئی
1: نہ ادا
3: یار اج کل شہرن توڑے گوچن میں جی میرا پر FM 94 ہی ہلے تھو مو پنجو دکان کھولیو تو FM میرا پر تے پبلسٹی کرائی کاروبار اڑو کامیاب ہو جو ایڈ بند کرانے تے دلی نہ تھی چوی
1: مجھے دکان جی بے ڈرندی
2: ہاں دا کاروباری اشتہارات عام اطلاع میلاد مجلس سالگرہ جی مبارک مطلب ہر قسم جی ایڈورٹائزنگ ہلندی
1: ادا جلدی کر مکھے بونجی ایڈریس تو بدا
3: آفیس جی میراپور FM 94 نزد گرلس ڈگری کالج حالانی روڈ میراپور
2: رابطے لائے حاکم علی جسکانی
4: 0301-399-2836
3: محمد عمر گوری 0319-1550-724
5: میراپور کے ہو تو آواز بھی میراپور کی ہے سنتے رہو جی FM 94

खूबसूरती जो असल राज सिर्फ डी स्किन ब्यूटी क्रीम इन में मौजूद विटामिन ई बीड्स और जदीद माइक्रो बीड्स फार्मूलो अवाजी स्किन के बनाए निखरी और चमकदार सिर्फ बिंदीहन में डार्क स्पॉट्स के करे खत्म और दिए कुदरती असली ग्लो डी स्किन ब्यूटी क्रीम असली ग्लो हर डी जो शो अ प्रोडक्ट बाय बायोकॉन इंटरनेशनल पाकिस्तान आप सुन रहे हैं वाइटेश डी स्किन ब्यूटी शो स्पॉन्सर्ड किया जा रहा है डी स्किन ब्यूटी प्रोडक्ट्स एंड वाइटेश ब्यूटी प्रोडक्ट्स के तावन से आपके सिद्रा यहां पर आपके साथ मौजूद है मेरे साथ कौन है मुझे बताते जाएंगे और अपने होने का एहसास दिलाने वाले हैं किस तरह से हमारे प्रोग्राम का हिस्सा बनेंगे वो आप लोगों को बताते हैं ताकि अगर आप हमारे प्रोग्राम का हिस्सा बने तो आप लोगों को पता होना चाहिए कि किस तरह से आप हमें ज्वाइन कर सकते हैं बिल्कुल जी बाकी तो सारी बातें हम करेंगे लेकिन साथ साथ यहाँ पर आप लोगों को आज के प्रोग्राम का टॉपिक भी बताते हैं ताकि अगर आप हमारे प्रोग्राम का हिस्सा बने तो आप टॉपिक के ऊपर भी बात करें और साथ ही साथ अगर आप हमारे प्रोडक्ट्स का यूज कर रहे हैं चाहे आप डी स्किन ब्यूटी प्रोडक्ट्स लगा रहे हैं चाहे आप वाइटेश का कोई भी प्रोडक्ट लगा रहे हैं क्योंकि आपको पता है ना कि वाइटेश में आप लोगों को बहुत सारे प्रोडक्ट्स मिल रहे हैं बाकी तो आप ये भी जानते हैं कि डी स्किन ब्यूटी प्रोडक्ट्स में आप लोगों के लिए डी स्किन ब्यूटी क्रीम है एंड डी स्किन का फेस वॉश अवेलेबल हो चुका है ये दोनों प्रोडक्ट्स हैं डी स्किन ब्यूटी प्रोडक्ट्स में बाकी अगर हम यहाँ पर वाइटेश के प्रोडक्ट्स की बात करते हैं तो वो बहुत सारे प्रोडक्ट्स हैं तो मैंने ये सोचा है कि भाई आप लोगों को जब इन दोनों प्रोडक्ट्स के बारे में बताएंगे तो ऐसे करते हैं ना कि आप लोगों को पहला वाला जो घंटा होगा उसमें डी स्किन ब्यूटी प्रोडक्ट्स के बारे में बताया जाएगा और जो दूसरा घंटा होगा उसमें आप लोगों को वाइटेश ब्यूटी प्रोडक्ट्स के बारे में बताया जाएगा तो इस तरीके का से ये होगा कि आप लोगों को समझ भी आ जाएगा कि जो हम प्रोडक्ट्स आपको बता रहे हैं उनकी क्या क्वालिटीज हैं वो आप किस तरह से इस्तेमाल करके अपनी खूबसूरती में इजाफा ला सकते हैं तो चाहे हम यहाँ पर वाइटेश ब्यूटी प्रोडक्ट्स का जिक्र करें या फिर डी स्किन ब्यूटी प्रोडक्ट्स का जिक्र करें बात तो भाई एक ही हो जाती है कि दोनों प्रोडक्ट्स आप लोगों की खूबसूरती को बढ़ाने के लिए तैयार हुए हैं और दोनों ही प्रोडक्ट्स आप लोगों के चेहरे पर खूबसूरत सा निखार लाने के लिए आपकी खूबसूरती को हिफाजत में रखने के लिए इसी के साथ साथ यहाँ पर आज के सवाल की जानिब आते हैं तो आज मैंने आप लोगों से सवाल पूछना है कि आप मुझे बताइए भाई ऐसा होता है ना कि बचपन में बहुत सारी हमने शरारतें करी होती थी बचपन में बहुत सारे लोग जो थे ना बहुत सारी शरारतें करते बच्चों को देख लीजिए वो कितनी ज्यादा शरारतें करे होते थे तो जब हमारे बचपन की बात आ जाती है आप लोगों की बचपन की बात आ जाती है तो आप आज मुझे ये बताइए कि आप जब बचपन में शरारत करते थे तो आपको जो आपके वालदेन या आपके घर वाले जो है वो कोई सजा देते थे तो उस सजा में सबसे फनी वाली सजा कौन सी थी आपको लगता है अभी आप जब याद करते हो उस सजा को तो आपको लगता है कि ये तो भाई बड़ी फनी सजा थी जो हमें बचपन में मिला करती थी तो आज आप मुझे इस सवाल का जवाब बताएंगे अगर आप हमारे प्रोग्राम का हिस्सा बनना चाहते हैं तो अपना सेल फोन उठाइए मोबाइल के राइट ऑप्शन में जाइए टाइप कीजिए LRK सिंगल स्पेस दीजिए अपना नाम लिखिए पूरा मैसेज लिखिए और उसे सेंड कीजिए 8821 पर अगर आप मुझे फेसबुक पर सुनने वाले हैं तो जी लाड़काना FM 88.8 हमारा पेज अगर आप सर्च करेंगे तो आपको आराम से हमारा पेज मिल जाएगा और वहां पर आइए आपको हमारे प्रोग्राम की लाइव पोस्ट मिल जाती है जिसे आप लाइक करेंगे कमेंट करेंगे और शेयर कर देंगे बिल्कुल जी कंजूसियां कर देते हैं आप पोस्ट को लाइक नहीं करते शेयर भी नहीं करते बस कमेंट कर देते हैं अरे भाई पोस्ट को लाइक और कमेंट और शेयर ये तीनों काम करने होते हैं तो जल्दी से हमारी पोस्ट को लाइक कीजिए और यहाँ पर आप हमें कमेंट करके बताइए कि आप भी हमारे साथ मौजूद है आप भी हमारे इस ब्यूटीफुल से प्रोग्राम का ब्यूटीफुल लिसनर जो है वो हिस्सा बनते जा रहे हैं इसी के साथ साथ आप जो है ना अपने करीबी जनरल स्टोर्स के ऊपर चाहे आप डी स्किन ब्यूटी प्रोडक्ट्स हो या फिर वाइटेश ब्यूटी प्रोडक्ट्स को अवेलेबल कराना चाहते हैं तो उसके लिए आपको जो नंबर्स बताऊंगी ना उन नंबर्स के ऊपर बस आपने रابطہ करना होगा जैसे आप रابطہ करेंगे तो आपके करीबी जनरल स्टोर्स पर ये तमाम प्रोडक्ट्स अवेलेबल करा दिए जाएंगे तो जल्दी जल्दी से नंबर्स को नोट रखा करें ताकि जब भी आप लोगों को जरूरत पड़े तो आप नंबर्स के ऊपर رابطہ करके इजीली उनसे मालूमात ले सके उनसे पूछ सके कि भाई कहां कहां से हमें मिल सकते हैं ये तमाम प्रोडक्ट जो कि हमें क्वाजी सिद्रा बताती है अच्छा सो नंबर है 03-12-50-25-907 बुड़ी 312 पंजाह 25-970 आई यो नंबर आहे 033-27-38-4309 बुड़ी 332 73-84-309 ही बई नंबर सा जे की तमा डायल करी सगो था पांजे करीबी जनरल स्टोर से अवेलेबल कराने से लाए असई टीम माशाल्लाह इलाही एक्टिव आ है तमा जेमल भी उनन के कॉल कंदा या मैसेज कंदा तमा के रिस्पांस दनो विंदो तमा के बुधाए विंदो त तमा जे केड़े करीबी जनरल स्टोर से असंजा प्रोडक्ट्स अवेलेबल आ है या वरी किथे अवेलेबल कराना है त हु अवेलेबल भी कराए सडीदा सो तमा जल्दी नंबर से रातो कयो अयो न का अलावा वाइटेश ब्यूटी प्रोडक्ट्स जन या वरी डी स्किन ब्यूटी प्रोडक्ट्स जन तमा अवेलेबल कराइंदा रहो ओके जेतरा सोना मानो असा के
بدن پیا سب جو محبت ہوں بابا تاپا نے خوبصورتی جو خیال رکھنا کہو ائیں ڈی اسکن بیوٹی پروڈکٹ جو استعمال کیو تھا کون مکھے لازمی بدھائی نہ کہو کمنٹ کری مکھے بدھائے تو تواں ڈی اسکن بیوٹی پروڈکٹس ما کیڑو پروڈکٹ لگایو ہے ڈی اسکن بیوٹی کریم لگائی تھا یا فیس واش لگایا تھا تے کھوڑ مانو جے کی ہیں وہ بابا ڈی اسکن بیوٹی کریم تے لگائے چکا ہے پر ہانے وہ ڈی اسکن جو فیس واش بھی لگانے سٹارٹ کرے چکا ہے تو تواں کیڑو پروڈکٹ لگایو پیا یا انیا خالی تواں صرف پروگرام بدھو پیا بابا ای نہ کیو ونیو پاجے قریبی جن سٹور سا وٹھی اچو پرچیز کیو ائی سونا سونا دی ونیو اچھا جے اما کا سوال پوچھو ائی تو تواں کی ننڈپن میں جدی تاں شرارتوں کندا ہویا ائی تواں کی کٹکی بھی ملندی ہوئی ائی تواں کی سزاؤں ملندی ہوئی والدین تواں کے گھر وارا تاں کے سزا دیندا ہوا تو انن ما کیڑی سزا جے تواں یاد کرے تاں کے محسوس نہ بابا ہی ڈاڑی فنی سزا اسانکھے ملندی ہوئی ائی انہ سزا کے تواں یاد کرے چنا بابا ہی بھی کہانی سزا ہوئی جے کا اسانکھے اسان ننڈپن میں ملی ہوئی تو تاں جلدی سنے پروگرام جو حصہ تھیو نذیر کھوسو بھائیوں میں سن رہے بلوچستان سے ویلکم کہتے ہیں لکھتے ہیں کہ چاہے آپ خود کو پھول بنا کر پیش کریں یا موم بتی کی طرح نرم پگھل جائیں لوگ آپ کے ساتھ ویسا ہی برتاؤ کریں گے جیسی ان کی فطرت ہے بالکل آپ نے صحیح لکھا ہے بہت بڑھیا اور اخلاق بھائی ہمارے پروگرام میں موجود ہیں کشمیر سے آپ ہمارا شو سن رہے ہیں اوکے جی ویلکم کہتے ہیں بھائی کو رشید کھوسو میں سن رہے ہیں حیدرآباد سے وعلیکم السلام پیارے بھائی حیدرآباد میں بھی آپ کے لیے اویلیبل ہے جناب ڈی اسکن بیوٹی پروڈکٹ اور طارق بھائی ہمیں سن رہے ہیں وعلیکم السلام طارق بھائی آپ کو بھی ویلکم ان خوش آمدید ہو گیا ایس این اربانی آ چکے ہیں وعلیکم السلام علیہ السلام ادر او مائی فیوریٹ آر سی میڈم مسکان جی کیسی آپ طبیعت موڈ وغیرہ ٹھیک ٹھاک آنا میں بھی آ گیا ویلکم کہتے ہیں دل سے آپ کو بھی دل سے ویلکم کہتے ہیں اور یہ ہمارے ساتھ ہیں راجا جنرل اسٹور ریشم گلی ہاں جی راجا جنرل اسٹور ریشم گلی نوشیرو فیروز سے آپ کا پروگرام سن رہے ہیں اور ڈی اسکن بیوٹی کریم اویلیبل ہے کیا بات ہے جتنے بھی نوشیرو فیروز والے لسنرز ہمیں سن رہے ہیں وہ راجا بھائی سے جا کر جو ہے نا آپ ڈی اسکن بیوٹی پروڈکٹس کو پرچیز کر سکتے ہیں تو جائیے گا اور پرچیز کیجیے گا شیر زمان احمدانی ہمیں سن رہے ہیں وعلیکم السلام یہ موجود ہیں گڈ آفٹرنون ہیلو آر جے صدرا مسکان جی آپ کیسی ہیں یہ شو از نائس ویری نائس دس از الطاف علی گادی بلوچ فرام کراچی اوکے جی آپ کو بھی ویلکم ہو گیا علی رضا لگاریا میں رہی ہیں گوٹ جام خان لگاری سے سسٹر صدرا مسکان جی وعلیکم السلام میں ٹھیک ہوں آپ بتائیں تمہاں گانوں لکھیو اوکے ہو گیا جی اور تمہاں ڈیڈیکیشن سینڈ کیا ہے اظہر لگاری عاقب لگاری آر جے غلام مصطفی ٹالپور امام بخش کھوکھر صدرا سسٹر صدرا جیسے سانگ ہے نا ویسے ہی ڈی اسکن بیوٹی کریم کا ریزلٹ ہے سسٹر اور سانگ ضرور پلے کرنا جی جی بھا ماں کوشش کیا تھی تاجی پسند جو گانوں ہلائے وٹھنداسی ائی تمہاں ڈی اسکن بیوٹی کریم جو استعمال کیو ہے तरी तव्हांखे ख़बर आहे त डी स्किन ब्यूटी क्रीम जेका आहे उहा केतिरा सुठा रिज़ल्ट तव्हांखे ॾे पई ऐं डी स्किन ब्यूटी क्रीम सां गॾु तव्हांखे डी स्किन जो फेस वॉश बि ट्राए करे ॾिसणो आहे उन खां अलावा इहे हमारे साथ सदरा आपका शो शिकारपुर में नहीं चलता है क्यों मैं दो दिन वहां था आज लाड़काना में हूं फिदा हुसैन मक्सी और सलाम दो अद्दो खान मक्सी और उसरा बेबी को चले जी सबको सलाम हो गया लेकिन शिकारपुर में क्यों नहीं चलता सखर वाला एफ एम अगर आप ज्वाइन करते सखर ट्यून करते तो आपको सखर से हमारा प्रोग्राम जो ना शिकारपुर में آپ ایزیلی سن سکتے تھے نہیں تو یہ پھر فیس بک والا آپشن تو ہے ہی ہے کہ آپ فیس بک پر کہیں پر بھی ہمارا پروگرام آرام سے سن سکتے ہیں اور ملازم بھائیوں میں سن رہے ہیں ویلکم کہتے ہیں ملازم بھائی آپ کو بھی اور مہر عرفان سیال صاحب ہمیں پروگرام میں شامل کر چکے ہیں جوائن کر چکے ہیں کہتے ہیں گڈ آفٹر نون میم آر جی گریٹ ہوسٹنگ تھینک یو ویری مچ سر آپ کی یہ محبتیں اور ہمارے ساتھ جی شہر شوران بلوچستان محمد وسیم کہتے ہیں پروگرام آپ کو پسند ہے بہت شکریہ جی ہدایت اللہ آ چکے ہیں وعلیکم السلام اور کہتے ہیں مسکان یہ منظور سکھرانی کا گانا ہے اوکے جی لگاتے ہیں آپ کے گانے اور مومن سفر تو نیو ہمارے ساتھ ہے کہتے ہیں ہائے صدرا 2021 اچھا 2021 سے سنا اس کے بعد جو ہے نا 2026 میں آپ نے مجھے جوائن کیا کہتے ہیں آپ کا شو میں آیا ہوں ویلکم تو کرو نا جی جی بالکل آپ کو ویلکم کہتے ہیں محمد سفر تنیو اور آپ کو ویلکم کے ساتھ ساتھ یہ بھی بتاتے ہیں کہ اب آپ جو ہے نا ڈی اسکن بیوٹی پروڈکٹس کا یوز کر کے اپنی خوبصورتی میں اضافہ لانے والے ہیں چاہے ڈی اسکن بیوٹی کریم کے بارے میں اگر میں آپ لوگوں کو بتاتی ہوں نا تو چاہے آپ مرد حضرات ہیں چاہے آپ خواتین ہیں آپ سب لوگ ٹرائی کر سکتے ہیں اور ڈی اسکن بیوٹی کریم کی یہ خاص کوالٹیز ہیں کہ ڈی اسکن بیوٹی کریم جو ہے نا ہر اسکن کے اوپر سوٹ کرتی ہے کیونکہ یہ میڈیکیٹڈ فارمولا ہے بہت ساری باتیں ہیں جو آپ لوگوں کو بتائیں گے جتنے بھی نئے لوگ ہمیں سن رہے ہیں ان کا جانا بہت زیادہ ضروری ہو جاتا ہے تو یہاں پر آپ ہماری پوسٹ کو لائک اور شیئر کرتے رہیے اور گدا حسین بھائی بھی ہمارے پروگرام میں آ چکے ہیں تمام جی سندھی شاعری بابا سندھی شاعری تھوڑا ماں غلط ریڈ کرے ویندی ہیں کہتے ہیں ہائے صدرا آپ کیسی ہو میں بھی آ گیا اب کس کا انتظار ہے بس اب گاڑی اسٹارٹ کرو کیوں
हिला दिया ना गदा हुसैन मला, मोहम्मद बख्श मला, नूरदीन अबड़ो और शाका अबड़ो विलेज आंदल खान मला से आप हमारा शो सुन रहे हैं। जी बिल्कुल, आपने हिला दिया हमें और गाड़ी को हमने किक मार के स्टार्ट कर दिया है। मोहम्मद सलमान कुमर हमें सुन रहे हैं, वालेकुम अस्सलाम, कहते मुझे गाना सुना दें। ओके आई ट्राई। जैन अली कहते हैं कि हाँ मेरा इश्क सबसे जुदा। ओके वासु भाई आ चुके, वालेकुम अस्सलाम वासु भाई। ऐसे ही आप सब लोग हमारी पोस्ट को लाइक और शेयर करते रहिए, और आप सारे लोग जो है ना हमारी पोस्ट को लाइक और शेयर करेंगे तो ये वाला फायदा हो जाता है कि बाकी बहुत सारे लोगों को हम अपना पैगाम पहुंचा पाते हैं कि भाई डी स्किन ब्यूटी प्रोडक्ट्स के जितने प्रोडक्ट्स है ना, चाहे आप डी स्किन ब्यूटी क्रीम लगा रहे हैं या डी स्किन का फेस वॉश लगा रहे हैं, ये दोनों प्रोडक्ट्स आपकी खूबसूरती के ऊपर जो है ना बड़ा बेहतरीन सा निखार लाएंगे, और आपकी खूबसूरती के हिसाब से ही इन्हें तैयार किया गया है। तो आप दुनिया के किसी भी कोने में मौजूद है, चाहे हमारा प्रोग्राम सुन रहे हैं, आप भी इस्तेमाल कर सकते हैं और डी स्किन ब्यूटी प्रोडक्ट्स अपने करीबी जनरल स्टोर्स पर अवेलेबल भी करा सकते हैं। तो जल्दी जल्दी से इस्तेमाल करते जाइए, हमारे प्रोग्राम का हिस्सा बनते जाइए और मुझे बताइए कि आप भी इस्तेमाल कर रहे हैं और आप भी खूबसूरत हसीन और प्यारे प्यारे बन चुके हैं। टाइम हुआ है जनाब शॉर्ट कमर्शियल ब्रेक का, जल्दी वापसी आप लोगों के पास आते हैं। आपने कहीं नहीं जाना, हमारे साथ ही मौजूद रहिएगा और जरा यूं जाकर यूं वापस आते हैं। सो स्टे ट्यून्ड, स्टे कनेक्टेड एंड कीप लिसनिंग। व्हाइटिश एंड डी स्किन ब्यूटी शो।

0: मेहराबपुर ऐं भरपासे जी आवाम लाइ खुशखबरी पेट्रोल जे खर्च मां जान छॾायो ऐं रोज़ जे खर्च खां बचो A1 ऑटोज पुराणी सिंध बैंक बिल्डिंग मेहराबपुर तां सुपर स्टार इलेक्ट्रिक बाइक खरीद करियो स्पेयर पार्ट्स ऐं माहिर मैकेनिक जी सहूलियत पिण मौजूद आहे उन सां गॾु सिंध शादी हाल सां गॾोगॾु A1 ऑटोज थरी रोड मेहराबपुर में ब्रांच 2 ते मेट्रो इलेक्ट्रिक बाइक इलेक्ट्रिक रिक्शा पेट्रोल लोडर रिक्शा ऐं CNG रिक्शा पिण दस्तियाब आहिनि رابطے لائے ملک خوشی محمد 0302-3295-894 این فیس محمد پہیار 0300-311-8956 A1 آٹوز مہراپر نالو آہی اعتماد جو
1: خوشخبری جرمن ہومیوپیتھک کلینک سامو ودن بوٹا پیٹرول پمپ کوٹری کبیر روڈ مہراپور کراچی اسلام آباد جو مشہور ڈاکٹر منظور حسین میمون MA DHMS سندھ RHMP اسلام آباد ہومیوپیتھک کنسلٹنٹ اینڈ فیملی فزیشن سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج نواب شاہ ہر اربع خمیس جمعہ چھنچھر آچر

0: मेहराबपुर ऐं भरपासे जी अवाम लाइ खुशखबरी पेट्रोल जे खर्च मां जान छॾायो ऐं रोज जे खर्च खां बचो A1 ऑटोस पुराणी सिंध बैंक बिल्डिंग मेहराबपुर तां सुपर स्टार इलेक्ट्रिक बाइक खरीद करियो स्पेयर पार्ट्स ऐं माहिर मैकेनिक जी सहूलियत पिण मौजूद आहे उन सां गॾु सिंध शादी हाल सां गॾोगॾु A1 ऑटोस थरी रोड मेहराबपुर में ब्रांच 2 ते मेट्रो इलेक्ट्रिक बाइक इलेक्ट्रिक रिक्शा पेट्रोल लोडर रिक्शा ऐं CNG रिक्शा पिण दस्तियाब आहिनि رابطے لائے ملک خوشی محمد 0302-3295-894 این فیس محمد پہیار 0300-311-8956 A1 آٹوز مہراپور نالو آہی اعتماد جو
1: خوشخبری جرمن ہومیوپیتھک کلینک سامو ودن بوٹا پیٹرول پمپ کوٹلی کبیر روڈ مہراپور کراچی اسلام آباد جو مشہور ڈاکٹر منظور حسین میمون MA DHMS سندھ RHMP اسلام آباد ہومیوپیتھک کنسلٹنٹ اینڈ فیملی فزیشن سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج نواب شاہ ہر اربع خمیس جمعے چھنچھر آچر

0: मेहराबपुर ऐं भरपासे जी अवाम लाइ खुशखबरी पेट्रोल जे खर्च मां जान छॾायो ऐं रोज़ जे खर्च खां बचो A1 ऑटोज पुराणी सिंध बैंक बिल्डिंग मेहराबपुर तां सुपर स्टार इलेक्ट्रिक बाइक खरीद करियो स्पेयर पार्ट्स ऐं माहिर मैकेनिक जी सहूलियत पिण मौजूद आहे उन सां गॾु सिंध शादी हाल सां गॾोगॾु A1 ऑटोज थरी रोड मेहराबपुर में ब्रांच 2 ते मेट्रो इलेक्ट्रिक बाइक इलेक्ट्रिक रिक्शा पेट्रोल लोडर रिक्शा ऐं CNG रिक्शा पिण दस्तियाब आहिनि رابطے لائے ملک خوشی محمد 0302-3295-894 این فیس محمد پہیار 0300-311-8956 A1 آٹوز مہراپر نالو آہی اعتماد جو
1: السلام علیکم ادا
2: وعلیکم السلام ادا چھو پریشان آئیں
1: ادا نو دکان کھولیو تم پر ہلے ہی نہ تو چھا کجے
2: ادا دکان جی مشوری کرائی تھئی
1: نہ ادا
3: یار اج کل شہرن توڑے گوچن میں جی میرا پر FM 94 ہی ہلے تھو مو پنجو دکان کھولیو تے FM میرا پر تے پبلسٹی کرائی کاروبار اڑو کامیاب ہو جو ایڈ بند کرانے تے دلی نتھی چوی
1: مجھے دکان جی بیٹھ ہلندی
2: ہاں دا کاروباری اشتہارات عام اطلاع میلاد مجلس سالگرہ جی مبارک مطلب ہر قسم جی ایڈورٹائزنگ ہلندی
1: ادا جلدی کر مکھے بونجی ایڈریس تو بدا
3: آفیس جی میراپور FM 94 نزد گرلس ڈگری کالج حالانی روڈ میراپور رابطے لائے منصور احمد میمن 0301-380-8343
4: اپنا شہر اپنا گھر مہرابپور اور مہرابپور کی آواز جی اے ایف ایم 94
5: शिकायत सिस्टम से क्या तो फरमाइश वसार कोशिश कभी तो पूरी कर।

0: السلام بھائی، سیت جی گال آئیں اسٹوڈیو میں موجود ڈاکٹر منظور حسین میمون صاحب آئیں اسان جے پروگرام میں لائیو کال ذریعے شامل تھی سکو تھا. اسان جے لائیو کال جو نمبر ہے 0301-2196-851. ڈاکٹر صاحب جو ایڈریس میں ٹائم ہے، ڈاکٹر صاحب ہر اربا خمیس جمعے چھنچر آچر سومر تے صبح 10 to 5 PM تھی جرمن ہومیوپیتھک کلینک ساموں ودھن پٹرا پیٹرول پمپ کوٹری روڈ میراپور میں مریضن جو علاج کندا آہن. آئیں نوٹ، انگارے جے ڈی کلینک بند ہوں دی آئے آئیں میں ہفتے جا 3 days جمعہ چھنچر آچر چیک اپ فیس بالکل فری ہوں دی آئے، باقی دوا مریض کے اسٹور تاں وٹھنی ہوں دی آئے. ڈاکٹر صاحب کال جی طرف ہلداسی، انتظار نتھا کریں کالرز کے. السلام علیکم.
1: وعلیکم السلام
0: جی، ادا کہہ رہے ہیں کتاں کھاں؟ فقیر آباد کھاں. چھا پوچھن چاہیے ڈاکٹر صاحب کھاں؟ اچھا ٹھیک ہے، اوکے بدائے تو ڈاکٹر صاحب ریڈیو بدو.
1: ٹھیک
0: ہے سر. جی سر
2: مریض مرضن میں مبتلا ہوں، ان حوالے سے ایک تو چائے جو استعمال گھٹ کرنا ہے، ترل شیوں کھٹی شیوں چاور جو استعمال بند کرنو ہے، اور پپیتو استعمال کیا کافی فائدہ پہ ہے، ان کا آلو بخار جو خشک ہوں وہ چوسن سے بھی کافی فرق پہ ہے، یا سونف چوسن سے بھی کافی میدے جا امراض فائدہ پہ ہے. لیکن جی بہترین مکمل حل جو ہے نا تو ہومیوپیتھک دوا میں آئے. ہومیوپیتھک دوا اواں کی خبر ہے تو جو ہے سو بے ضرر ہوں، کو سائڈ افیکٹ نہ ہوں. میڈیکل میں مو ایک قسم جو کو کیپسول یا اڑی کا دوا ریگولر کھائیوں وہ دواؤں جو ہے ان جا اترا سارا سائڈ افیکٹ جو مو جو کیلشیم ختم تھی تو وے ہڈ ہڈن تے اثرات اچھی وجن تھا، گردن تے اثرات اچھی وجن تھا، جگر تے اثرات پہ وجن تھا. ان کے کرے وہاں ان شن کا جو ہے سو خالصتن بچو، قدرتی شن کی طرف جی میں گال کئی سونف تمام بہترین سونف جیرو تمام جو ہے سو کاڑھے پانی میں پی سکو تھا، وہ کافی فائدہ اواں کے دے سکے تو. سونف یہ تمہیں کھائی ہو یہ کافی تک فائدہ پہ ہے. پودینا ایکڑو فودنو جن کے چوندا ہوں تو وہ تمام ان کے لیے تمام بہترین ہے. فودنے جو شربت ہے وہ تمام پی سکو تھا جو ہے سو اڑی شیوں جے نقصان دین تھوں وہ تمام ان کے بند کر چڈیو. پانچ کھان پین جو جو روٹین ہے لائف اسٹائل پانچ ہے ان کے تھوڑا چینج کیا، یعنی ایکڑو رات جو دیر سے مانی نہ کھان گھرجے گھٹ میں گھٹ شام جو مو 7-8 PM جو ہے سو یعنی رات کی مانی کھائے تو جی وہ ہضم تھے مو جو ہے سو سمی سکے صحیح طریقے سے صحیح طریقے سے وہ جو ہے سو مادو ان کے ایکسپٹ کرو ہے. کھیر بھی رات جو ہے سو گھٹ میں گھٹ کھیر بھی پانچ ہضم کرنے لائے 2 hours وٹھن ہے، ان کے کرے کھیر بھی اڑے طریقے سے تمہیں دیر سے نہ پیڑوں. گھڑا مو رات جو انڈ میں اتھی کرے کھیر پیندا ہے یا یہ بھی تمام ایکڑو غلط ہوں، چائے جو استعمال گھڑا ہوں، اسموکنگ ہوں تو یہ مادے کے نقصان جو ہے سو تھے تو. دواؤں جی ہومیوپیتھک جو بدھاؤں تو ان میں یہ ہے جو من مو اگتے ہلی جی ان کے چھڈے پہ وجے تو آدھی کون تو تھے سو ہومیوپیتھک دوا استعمال کرنا کرو. اصل کلینک تو تم کہڑے بھی ٹائم سے اچھی سکو تھا. مہربانی.
0: پروگرام آئے سے جی گال اسانڈے اسٹوڈیو میں موجود ہیں ڈاکٹر منظور حسین میمون صاحب جے کے مختلف بیماروں بابت اواں کے جان ڈیندا ہیں. اواں اسان دے پروگرام میں لائیو کال ذریعے شامل تھی سکو تھا. اسان دے لائیو کال جو نمبر ہے 0301-2196-851 0301-2196-851. ڈاکٹر صاحب مختلف بیماروں جا ماہر ڈاکٹر جن میں گردے پتے مسانے جی پتھری جو بغیر آپریشن کے کامیاب علاج کندا ہیں. سندن جوڑن گوڈن جو سور، کنرگ جو سور، نک کن گلو، پرانو نزلو نچھو، متھے جو سور، اد متھے جو سور، نظر جی کمزوری، کن جو وہن، کن جو سور، گھٹ بدن میں اچن، شوگر بلڈ پریشر، دل جا مرض، فالج کھنگ، ٹی بی، میدے جو سور، میدے جی السر، تلی جو ودن، جگر ہیپاٹائٹس بی سی، گردن جو انفیکشن، چہرے جو رنگ سانورو، چہرے جی خارش، فٹ فروڑیوں، بارن میں قد جو نہ ودن، عورتن مردن جے پوشیدہ بیمارن جو کامیاب علاج کندا ہے. ऐं असांजे प्रोग्राम में लाइव कॉल बि ज़रिए शामिलु थी सघो था। असांजे लाइव कॉल जो नंबर आहे 0301-9196-851। डॉक्टर साहब हर अरबा खमीस जुमे छंछरु आचे सूमर ते सुबुह 10 खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधण पोटा पेट्रोल पंप कोटरी रोड मेहरापुर में मरीज़नि जो इलाज कंदा आहिनि। कॉल जी तरफ़ हलंदासीं, ॾिसूं था केरु लाइन ते आहे मौजूदु। अस्सलाम वालेकुम। हैलो, अस्सलाम वालेकुम। डॉक्टर साहब, कुझु लिसनर्स अहिड़ा हूंदा आहिनि कॉल करे मतिलबु इलाज असांजो बि टाइम ज़ाया कंदा आहिनि, ऐं तव्हां बि चयो पहिरियां त उनखे कॉल करण ईंदा जंहिंजो मक़सदु हूंदो आहे कॉल जो, या को मरीज़ हूंदा आहिनि का ॻाल्हि पुछणु चाहींदा आहिनि त महिरबानी करे उन्हनि खे कॉल करण जो मौक़ो ॾींदा कयो।
2: जेसि बिल्कुलु ना, इहा ई ॻाल्हि मां प्रोग्राम जी शुरूआत में करियमि त अहिड़े क़िस्म जा असां अॼुकल्ह पंहिंजे मोबाइल में हिकु ऐप इस्तेमालु कंदासीं जिन सां उन्हनि जा नंबर्स अची वेंदा आहिनि, उहे हमेशह जे लाइ त ब्लॉक थी वेंदा, ऐं असांजी मथीं एजेंसी हूंदी आहे उन ॾे उहे नंबर थी वेंदा।
0: बिल्कुलु सर,
2: जीअं उन्हनि ते बि वरी एक्शन खणी सघे, छो जो हिकिड़ो बार बार माण्हू चवे थो पियो त उन ॻाल्हि खे सम्झणु घुरिजे।
0: बिल्कुलु सर, मजबूरनि करिणो पवंदो।
2: या हिकिड़ो आवाज़ घणा माण्हू जेको आहे सो चेंज करे ॻाल्हाइनि था, या तमामु हिकिड़ो इंतिहाई ग़लति आहे। अॼुकल्ह इन ते तमामु सख़्ती बि आहे, ऐं इहो हिकिड़ो ग़लति कमु करणु आहे। इन जे करे असां वरी बि हिकु दफ़ो गुज़ारिश कंदासीं त महिरबानी करे इहो कमु हरगिज़ न कजो। सुभाणे तव्हां कंहिं बि मसइले में पढ़ी सघो।
0: बिल्कुलु सर, मजबूरनि पोइ ईअं ई करिणो पवंदो आहे। हलंदासीं हिकु ॿी कॉल जी तरफ़। अस्सलाम वालेकुम।
1: हलो, अस्सलाम वालेकुम।
0: वालेकुम सलाम। जी जी, छा पुछणु चाहींदा डॉक्टर साहिब खां?
1: साईं, मूंखे दिमाग़ी मसइलो आहे। घटि में घटि 6-7 साल सां दवा वरिती आहे मेडिकल जी, राणीपुर मां वरिती आहे गंबट मां। उन मसइले बाबति पुछाईंदासीं।
0: जी जी, तव्हां किथां पिया ॻाल्हायो?
2: ठीकु आहे, अधे जो मसइलो आहे अधे खे बि इहो ई मशवरो ॾींदासीं त हिकु त जेको पुराणो मसइलो आहे, ऐं मसइलो दिमाग़ जो त हज़ारे मसइला हूंदा आहिनि। दिमाग़ जो छा मसइलो आहे, निंड नथी अचे, या सोच घणी आहे, या टेंशन आहे, या डिप्रेशन आहे, या साइकोलॉजिकली को असरु आहे, त उहो सॼो पंहिंजो केस खणी ऐं सुभाणे रूबरू क्लिनिक ते ॾेखारींदा त वधीक बहितर।
0: रूबरू अचे त वधीक सर डायग्नोसिस थी सघे थो हुनजो। बिल्कुलु, प्रोग्राम आहे सिहत जी ॻाल्हि। असांजे स्टूडियो में मौजूदु डॉक्टर मंज़ूर हुसैन महमूद साहब। हलंदासीं हिकु ॿी कॉल जी तरफ़। ॾिसंदासीं लाइन ते केरु आहे असांजो मौजूदु। अस्सलाम वालेकुम।
1: साईं, वालेकुम अस्सलाम। मां मुजाहिद हुसैन सरदो थो ॻाल्हायां।
0: जी जी
1: साईं, मूंखां हिकिड़ो मसलो आहे, गोॾे में सूरु आहे ॾाढो। गाॾी स्टार्ट कयां थो त पोइ माना वेलण बि थियो वञे, ऐं गोॾे में सूरु आहे ॾाढो। जेकॾहिं महीनो खनि नथो हलायां गाॾी त पोइ सूरु ख़तमु थी थो वञे।
0: अच्छा, हा बिल्कुलु, तव्हां क़रीब आहियो। अगरि रूबरू ॾेखारियो त वधीक बहितर आहे, वरना डॉक्टर साहिबु मूंखे ॿुधायो थो। रेडियो ॿुधो। जी सर,
2: अॼु असीं बिल्कुलु अधे चवंदासीं त हिकु त जेको आहे सो कोशिशि कयो त जेकॾहिं कंहिंजे टंग में तकलीफ़ आहे त उन ते वज़न घणो या औकड़ू घणो जेको आहे सम्झो, या हिकिड़ी सट पाइण सां मूंखे तकलीफ़ थिए थी त उनखे कंहिं तरीक़े सां जेको आहे सो यानी आराम वारे तरीक़े सां जेको आहे सो तव्हां उनखे हैंडल करे सघो था। ऐं उनखां पोइ तेल सरे जो गरम करे उनमें हेड विझी ऐं उहो उनखे लॻाइण सां काफ़ी फ़र्क़ु पइजी वेंदो आहे, काफ़ी असरअंदाज़ थींदो आहे। ज़ैतून जो तेल बि उनखे काफ़ी जेको आहे सो फ़ाइदो ॾेई सघे थो। राति जे टाइम में तेल सरे जो ॾींहं जे टाइम में बि तव्हां लॻाए सघो था, ऐं उनखां अलावा राति जे टाइम में खीर काढ़े ऐं उनमें बि जेको आहे सो हेड विझी थोरी ऐं उहो पी सघो था। उन सां बि काफ़ी फ़र्क़ु पइजी वेंदो आहे। वरना जो तव्हां एक्सरे कराए ऐं रूबरू ॾेखारींदव त उनमें बि ख़बर पइजी वेंदी त छा मसइलो आहे, त उनजे हवाले सां बि ट्रीटमेंट करे सघिजे थी। वॾी महिरबानी।
0: प्रोग्राम सिहत जी ॻाल्हि ऐं असांजे स्टूडियो में मौजूदु डॉक्टर मंज़ूर हुसैन महमूद साहबु। डॉक्टर साहबु, हर अरबा खमीस जुमे छंछरु आचर ऐं सूमर ते सुबुह 10 खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधण पोटा पेट्रोल पंप कोटरी रोड मेहरापुर में मरीज़नि जो इलाज कंदा आहिनि। ऐं नोट, अंगारे जे ॾींहुं डॉक्टर साहिब जी क्लिनिक बंदि हूंदी आहे। असो प्रोग्राम में लाइव कॉल जरिए भी शामिल थी सको असो लाइव कॉल जो नंबर है 0301-96-8151। हलंदे एक बी कॉल की तरफ। अस्सलाम वालेकुम।
1: हेलो
0: जी, अदा केर है किथा खा
1: कर दो गले आई पकड़
0: के छा पूछन चाहिदा डॉक्टर साहब का।
1: डॉक्टर साहब आ गए किसे ना रे मेरे मामू ने के पिते ने पत्रिया सूर हजार लो।
0: अच्छा
1: हां आ ये यार भी तो हाली को बुधाया को नक तो सही ना रे सुबह जो हाली सूर से लडो।
0: जी जी नुस्को आ के डॉक्टर साहब बुधाए तो लेकिन रूबरो दिखारिंदो तो वधिक बेहतर थिलो। ठीक है रेडियो बुधो आ के डॉक्टर साहब बुधाए तो। जी सर
2: जैसी बिल्कुल ही अड़े किस्म की तकलीफ होंगी एक आम तकलीफ ना है का उल्टी या बुखार या नज़लो हो जे जो तवा के फिलहाल को आरजी टोटको बुधाज या मथे सूर हो जे ये पित्ते में पत्थरी आए जाहिर या तो उन जो हल थिंदो आई मेडिकल में उन जो हल ऑपरेशन आए असा वट इन जी हल जो सो ट्रीटमेंट ही है दवाई है सो भी को एकड़े वेले के हिसाब से दवा न होंगी है तकरीबन टे महीना चार महीना दवा खाएबी है सो भी पेशेंट जो अल्ट्रासाउंड थियल हों उनके रूबरू ऐसी कर उनमें ऐसबो तो उनके केतरी MM की पथरी है उन हिसाब से पिते की पोजिशन है उन वाल्स की पोजिशन है पे जो सो पेशेंट की कंडीशन चाहे उनके ब्लड प्रेशर आ शुगर है या रत की कमी आ या मादे की तकलीफ आ या फैटी लिवर है या बया कोई तकलीफ है तो कोई जो सो उन हिसाब से तकलीफ रही है यही तो तुम उनके यानी दस पंद्रह वाली बीमारी न समझो ये तकलीफ है जैसी मुकम्मल ट्रीटमेंट थी तो अलाव कह बगैर ऑपरेशन के तवे पिते की पथरी निकरी वी पर इलाज से ठीक है दा सो तुम्हें रूबरू पेशेंट के वी अची अल्ट्रासाउंड भी खी दिखारे वो वही मेहरबानी।
0: प्रोग्राम है सेहत की गाल प्रोग्राम सेहत की गाल में शामिल थी सको था इन लाइ लाइव कॉल नंबर है 0301-96-8151 0001-2196-851। डॉक्टर साहब जो एड्रेस एंड टाइम नोट कंदा। डॉक्टर साहब हर बा खमीस जुमे छंछर आचर सूमर से सुबह 10 खां शाम 5 वगे तई जर्मन होम्योपैथिक क्लिनिक सामू वदन पोटा पेट्रोल पंप कोटी रोड मेरापुर में मरीजन जो इलाज कंदा आहे। इन में हफ्ते जा टे ढी जुम्मो छंछर आचर चेकअप फीस बिल्कुल फ्री होंगी है बाकी दवा मरीजन के स्टोर तां वठणी होंगी है। डॉक्टर साहब मुख्तलिफ़ बीमारियों जहाँ माहिर डॉक्टर जिनमें संदन जोड़न गोडन जो सूर कुन रग जो सूर नक कन गलो पुराणो नज़लो निछू मथे जो सूर अध मथे जो सूर नज़र की कमजोरी कन जो वहन कन जो सूर घट बुधन में अचन शुगर ब्लड प्रेशर दिल जहा मर्ज फालिज खंग टीबी मैदे जो सूर मैदे की अल्सर तिली जो वधन जिगर हेपाटाइटिस BC गुर्दन जो इन्फेक्शन चेहरे जो रंग सांवरो चेहरे की खारिश फट फुरणियों बारन में कद जो न वधन औरतों मर्दन के पोशीदा बीमारियों जो कामयाब इलाज कंदा है। असो प्रोग्राम में लाइव कॉल जरिए शामिल थी असो लाइव कॉल जो नंबर है 0301-96-8151। इन नंबर से कॉल करे अवां कें भी वक्त डॉक्टर साहब से राबतो करे सको था कें भी बीमारी बाबत अवां जान हासिल करे सको था।

0: मेहराबपुर ऐं भरपासे जी अवाम लाइ खुशखबरी पेट्रोल जे खर्च मां जान छॾायो ऐं रोज़ जे खर्च खां बचो A1 ऑटोज़ पुराणी सिंध बैंक बिल्डिंग मेहराबपुर तां सुपर स्टार इलेक्ट्रिक बाइक खरीद करियो स्पेयर पार्ट्स ऐं माहिर मैकेनिक जी सहूलियत पिण मौजूद आहे उन सां गॾु सिंध शादी हाल सां गॾोगॾु A1 ऑटोज़ थरी रोड मेहराबपुर में ब्रांच 2 ते मेट्रो इलेक्ट्रिक बाइक इलेक्ट्रिक रिक्शा पेट्रोल लोडर रिक्शा ऐं CNG रिक्शा पिण दस्तियाब आहिनि رابطے لائے ملک خوشی محمد 0302-3295-894 این فیس محمد پہیار 0300-311-8956 A1 آٹوز مہراپر نالو آہی اعتماد جو
1: خوشخبری جرمن ہومیوپیتھی کلینک سامو ودن پوٹا پیٹرول پمپ کوٹری کبیر روڈ مہراپور کراچی اسلام آباد جو مشہور ڈاکٹر منظور حسین میمون ایم اے ڈی ایچ ایم ایس سندھ آر ایچ ایم پی اسلام آباد ہومیوپیتھی کنسلٹنٹ فیملی